0: 10:45 AM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. HBL Freedom Account के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान. मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच. HBL Freedom Account, जहां ख्वाब वहां HBL.
1: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट, नो वरीज.
0: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL.
2: हार्मोन्स के बारे में कंफ्यूज हैं? मूड स्विंग्स, स्ट्रेस या जिस्म में तब्दीलियां, आखिर जिस्म के अंदर क्या हो रहा है? तो सुनना ना भूलें हार्मोन टॉक्स, जहां होगी सेहत और हार्मोन्स बैलेंस पर खुलकर बात, माहरीन की राय और रोजमर्रा की आसान टिप्स. प्रोग्राम में हमारे मेहमान होंगे प्रोफेसर डॉक्टर नजमुल इस्लाम, कंसल्टेंट एंडोक्राइनोलॉजिस्ट, आगा खान यूनिवर्सिटी कराची, पास्ट प्रेसिडेंट पाकिस्तान एंडोक्राइन सोसाइटी. प्रोग्राम का मौजू होगा ज़ियाबतस से कैसे बचा जाए. सुनिए हार्मोन टॉक्स, हार्मोन्स की दुनिया, जुमेरात 30 जुलाई 2 बजे सिर्फ FM 100 पर. ये प्रोग्राम एडको ग्रुप और पाकिस्तान एंडोक्राइन सोसाइटी के तावन से पेश किया जाएगा.
3: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी. मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशत गर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखादही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है. इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराह करम हमारी हेल्पलाइन पर कॉल करें.
2: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
4: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है. सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है. अगर आपको अचानक तेज बुखार, शदीद सरदर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें. डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें. पानी की टैंकियों को ढांप कर रखें. गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें. लंबी आस्तीन वाले कपड़े पहने. मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें. याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है. डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत.
2: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
5: क्या आप जानते हैं कि टेलीकॉम ऑपरेटर्स की जानिब से मुख्तलिफ वैल्यू एडेड सर्विसेज फराहम की जाती हैं? इन सर्विसेज में रिंगटोन्स, ब्रेकिंग न्यूज अलर्ट्स, मिस कॉल अलर्ट, इंटरनेट बंडल्स, गेम्स और दीगर मालूमाती सहूलियात शामिल हो सकती हैं. ताहम बाज़ औकात ये मुशाहिदा सामने आया है कि सारिफ की इजाजत के बगैर कोई वैल्यू एडेड सर्विस फाल हो जाती है या बैलेंस से रकम कट जाती है, जबकि सारिफ को इसका इल्म भी नहीं होता. याद रखें कि वैल्यू एडेड सर्विस की फालियत के लिए सारिफ की तस्दीक जरूरी होती है, जिसके लिए अमूमन OTP की तस्दीक या मखसूस USSD को डायल करना लाजिम होता है. याद रखें, PTA टेलीकॉम ऑपरेटर्स को
6: کو ویلیو ایڈڈ سروس خودکار طور پر ایکٹیویٹ کرنے کی اجازت نہیں دیتا. اگر آپ نے نہ تو او ٹی پی شیئر کیا ہے اور نہ ہی کوئی کوڈ ڈائل کیا ہے تو ایسی سروس فعال نہیں ہونی چاہیے. اگر آپ کے ساتھ بھی ایسی صورتحال پیش آئے تو پریشان ہونے کی ضرورت نہیں. سب سے پہلے اپنے متعلقہ ٹیلی کام آپریٹر سے رابطہ کریں اور باقاعدہ شکایت درج کروائیں. آپریٹر آپ کو ایک شکایت نمبر فراہم کرے گا. اگر مقررہ وقت کے اندر آپ کا مسئلہ حل نہ ہو تو آپ پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کے آن لائن پورٹل پر بھی شکایت درج کر سکتے ہیں. شکایت کے اندراج کا طریقہ کار یہ ہے کہ سب سے پہلے ویب سائٹ complaint.pta.gov.pk پر جائیں. شکایت کے اندراج کے لیے صارف کو اپنے نام اور شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر کے ذریعے ایک یوزر پروفائل بنانا ہوگا. اس کے بعد سائن اپ کے آپشن پر کلک کریں اور مطلوبہ معلومات فراہم کریں جن میں نام، شناختی کارڈ نمبر، رابطہ نمبر، شہر کا نام اور پاسورڈ شامل ہوں گے. اس کے بعد جنریٹ او ٹی پی پر کلک کریں اور موصول ہونے والا ون ٹائم پاسورڈ درج کریں. اکاؤنٹ بننے کے بعد سائن ان کریں اور اپنا سی این آئی سی اور پاسورڈ درج کر کے لاگ ان ہو جائیں. یاد رکھیں کہ آپ کا قومی شناختی کارڈ نمبر ہی آپ کا یوزر نیم ہوگا. لاگ ان ہونے کے بعد بائیں جانب موجود رجسٹر نیو کمپلینٹ کے آپشن پر کلک کریں. اب شکایت کی تفصیلات درج کریں اور شکایت کی نوعیت منتخب کریں. اس کے بعد شہر، سروس، فراہم کنندہ کی قسم اور دیگر مطلوبہ معلومات فراہم کریں. اگر آپ کی شکایت کسی موبائل نیٹ ورک آپریٹر سے متعلق ہے تو اس بات کو یقینی بنائیں کہ آپ کے پاس وہ شکایت نمبر موجود ہو جو آپ کو آپریٹر کے پاس شکایت درج کراتے وقت فراہم کیا گیا تھا، کیونکہ پی ٹی اے کے پاس شکایت کے اندراج کے لیے یہ نمبر دینا ضروری ہوتا ہے. اب کمپلینٹ نمبر درج کریں اور کمپلینٹ سمری میں اپنی شکایت کی تفصیل لکھیں. ضرورت کے تحت متعلقہ فائل بھی منسلک کی جا سکتی ہے. اس کے بعد قواعد و ضوابط قبول کرتے ہوئے اپنی شکایت باقاعدہ طور پر سبمٹ کر دیں. شکایت سبمٹ ہونے کے بعد آپ کو ایک ریفرنس نمبر موصول ہوگا جس کے ذریعے آپ اپنی شکایت کا سٹیٹس بھی معلوم کر سکتے ہیں. مزید معلومات کے لیے پی ٹی اے کے ٹول فری نمبر 0800-55055 پر رابطہ کریں. ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے.
7: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
8: FM247365

0: FM 100's time check. It's 6 p.m.
1: जब जिंदगी एक लफ्ज से रुक सी जाए, कैंसर, सिर्फ एक बीमारी नहीं, एक इम्तिहान है। हर दिन एक जंग से कम नहीं, एक ऐसी जंग जिसमें बहुत से लोग नाउम्मीद हो जाते हैं। मगर अब मायूसी उम्मीद में बदल रही है। डाउ कॉम्प्रिहेंसिव कैंसर सेंटर, हुकूमत सिंध का वो कदम जहां कैंसर का इलाज अब एक नए मयार पर मुमकिन है। गामा नाइफ एडवांस टेक्नोलॉजी के जरिए ब्रेन ट्यूमर का बगैर सर्जरी के इलाज किया जाता है, जो उमूमन एक ही दिन में मुमकिन होता है। और इसके जरिए एडवांस स्टेज ब्रेन ट्यूमर्स यानी तीसरे और चौथे स्टेज के साथ मल्टीपल मेटास्टेटिस का इलाज भी मुमकिन है। जदीद तरीन MR लिनक मशीन की बदौलत अब कैंसर जिस्म के किसी भी हिस्से में छुप नहीं सकता। दौरान इलाज इसे बराह रास्त देखा जा सकता है और रेडिएशन को उसके रिएक्शन के मुताबिक फौरन एडजस्ट किया जाता है। यहाँ पूरे पाकिस्तान से आए हुए लोगों का इलाज मुफ्त किया जाता है। अब कैंसर का फौरी इलाज ख्वाब नहीं, हकीकत बन चुका है, जो हुकूमत सिंध और चेयरमैन बिलावल भुट्टो जरदारी के विजन से मुमकिन हुआ। क्योंकि ये सिर्फ इलाज नहीं, उम्मीद है हर उस चेहरे की जो जीना चाहता है। खिदमत में सबसे आगे सिंध।
2: HBL फ्रीडम अकाउंट के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान। मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच। HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
3: خالص اجزا، بھروسے مند شفا، شعب سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں، کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں۔ ڈاکٹر حمید جرنل ہومیو اور شعب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ۔
4: ہائر نو فراسٹ IoT ریفریجریٹر، اس کی IoT ٹیکنالوجی فوڈ ایکسپائری نوٹیفیکیشن کے ساتھ ساتھ آپ کو دے موبائل ایپ سے کمپلیٹ کنٹرول۔ نو فراسٹ، نو وریز۔
2: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت IBFT، مفت چیک بک، مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ، جہاں خواب وہاں HBL۔
5: ناظرین، تازہ ترین خبر سے آپ کو آگاہ کریں گے کہ پورے شہر میں پھیل چکی ہے آپ کے ٹوائلٹ کی بدبو۔
6: بند کرو نا ڈھکن۔
7: سویپی کلین کرے تیزی سے سخت داغ اور جراثیم کا خاتمہ، اور رکھے ٹوائلٹ کو چمکتا ہوا صاف۔
2: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت IBFT، مفت چیک بک، مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ، جہاں خواب وہاں HBL۔
4: ہائر کا نیا نو فراسٹ IoT ریفریجریٹر، جس کا ملٹی ایئر فلو سسٹم دے بیلنسڈ کولنگ ہر کمپارٹمنٹ میں، اور رکھے آپ کے ریفریجریٹر کو کلین۔ ٹوین انورٹر ٹیکنالوجی، جس سے ملے میکسیمم کولنگ اور انرجی سیونگ۔ نو فراسٹ، نو وریز۔
8: بہترین انشورنس ہر وقت آپ کے ساتھ، جیسے ایزی پیسہ انشورنس مارکیٹ پلیس، 50 سے زیادہ پلانز، بہترین کوریج، خاص ڈسکاؤنٹس، اور صرف 24 گھنٹوں میں کلیم حاصل کرنے کی سہولت۔ کور 3 کے لیے ڈیڈیکیٹڈ پلانز اور 25,000 ٹاپ ڈاکٹر سے کنسلٹیشن بھی۔ ابھی ایزی پیسہ ایپ پر انشورنس مارکیٹ پلیس ایکسپلور کریں۔ ایزی پیسہ ڈیجیٹل بینک، ایزی والا بینک۔
9: شیئرڈ بنڈلز، وہ بھی ڈسکاؤنٹ پر۔ سبسکرائب کرنا تو بنتا ہے، تو بس ابھی جیز کیش ایپ سے جیز V5 فینٹاسٹک بنڈل لگاؤ اور پاؤ 2,000 روپے تک کا بہترین ڈسکاؤنٹ اپنے فیورٹ بنڈلز پر۔ بڑے ڈسکاؤنٹس کے لیے جیز کیش ہے نا۔

आवाज गुलशन अरा सैयद की। और जनाब हमें ज्वाइन किया शायान मुगल ने, इस वक्त यूट्यूब पर हमारे साथ मौजूद हैं। कहते हैं जनाब मैंने आज से 2 साल पहले अजमेर शोभी साहब को फोन किया था उनके प्रोग्राम में। चलिए मैं बहुत शुक्रिया शायान आपकी मोहब्बत का, थैंक यू जजाकल्ला। और उसके बाद हमें ज्वाइन किया जनाब खुर्रम सलीम ने हमें ज्वाइन किया मैक्स टीवी पर। कहते हैं अस्सलाम वालेकुम शोभी भाई, कैसे हैं आप? वालेकुम सलाम जी, मैं बिल्कुल ठीक ठाक हूँ, आप ठीक हैं, खैरियत से हैं? और कहते हैं जबरदस्त जी बहुत शुक्रिया, वफा के वादे वो सारे भुला गया चुपचाप। जी हाँ, वफा के वादे ऐसे ही होते हैं, कभी कभी चुपचाप भुलाने पड़ते हैं और साइड से पतली गली से निकल जाते हैं, ऐसा भी होता है जिंदगी में। तो बर आपको भी खुश आमदी, थैंक यू जजाकल्ला, आप सबकी मोहब्बतों का बहुत शुक्रिया। आप ये कह रहे हैं इस वक्त अगर आप यूट्यूब पर मौजूद हैं और प्रोग्राम की लाइव वीडियो स्ट्रीमिंग देख रहे हैं, तो प्रोग्राम के लिए यकीन अगर आपने सब्सक्राइब नहीं किया है तो इसको आप चैनल को सब्सक्राइब भी कर लीजिएगा। और उसके साथ साथ अगर आपने प्रोग्राम अच्छा लग रहा है आपको तो इसको लाइक जरूर कीजिएगा, और चाहें तो इसको शेयर भी आगे कर सकते हैं, अपने दोस्त अहबाब को किसी को आगे शेयर करना चाहें, और इसको लाइक आपने जरूर करना, ठीक है? अगर आपको अच्छा लग रहा है तो लाइक कर दें, नहीं अच्छा लग रहा तो डिसलाइक कर दें, कुछ तो करें, कम अज कम कुछ तो करें सुनने के साथ साथ। जनाब अब कुछ खूबसूरत से अल्फाज हैं, आपकी नजर करूंगा मैं। नजर से दिल का ठिकाना बदल कर देखते हैं, नजर से दिल का ठिकाना बदल कर देखते हैं, चलो आज हम आज जमाना बदल के देखते हैं, चलो आज हम जमाना बदल के देखते हैं। उसी के दर पे मोहब्बत मिले जरूरी क्या, उसी के दर पे मोहब्बत मिले जरूरी क्या, मोहब्बतों का ही आस्ताना बदल कर देखते हैं, मोहब्बतों का ही आस्ताना बदल कर देखते हैं। जरूरी तो नहीं कि एक ही जगह मोहब्बत ढूंढता फिरे बंदा, कोई दे ना दे मगर बस सर पीट रहे भाई, कहीं और ट्राई कर, किसी और आस्ताने भी चलते, बहुत सारे आस्ताने होंगे, है ना। हंसा के छोड़ गए जो हमें उदास यहां, हंसा के छोड़ गए जो हमें उदास यहां, वफा का उनसे निभाना बदल कर देखते हैं, वफा का उनसे निभाना बदल कर देखते हैं। बहुत दिनों से है दिल में एक ही सूरत, बहुत दिनों से है दिल में एक ही सूरत, चलो ये ख्वाब पुराना बदल कर देखते हैं, चलो ये ख्वाब पुराना बदल कर देखते हैं। दिले तबाह को कब तक संभाल कर रखें, दिले तबाह को कब तक संभाल कर रखें, ये दर्द दिल का खजाना बदल कर देखते हैं, ये दर्द दिल का खजाना बदल कर देखते हैं। खुशी के गीत सुनाना तो सबका शेवा है, खुशी के गीत सुनाना तो सबका शेवा है, तड़प का आज तराना, तड़प का आज तराना बदल कर देखते हैं। अनीस यूं तो बहुत शेर कह चुके हम, अनीस यूं तो बहुत शेर कह चुके हम, गजल का आज फसाना बदल कर देखते हैं, गजल का आज फसाना बदल कर देखते हैं, नजर से दिल का ठिकाना बदल कर देखते हैं, चलो हम आज जमाना बदल कर देखते हैं। और जनाब हमें ज्वाइन किया हमीद गुल साहब, माशाल्लाह जही नसीब आज हमीद गुल साहब हमें ज्वाइन कर चुके हैं, तो बहुत शुक्रिया हमीद गुल साहब, आपकी मोहब्बत का बहुत शुक्रिया। और उम्मीद है कि आज आपकी नींद पूरी हो चुकी होगी, इसलिए आज आप हमारे साथ मौजूद हैं। और इमरान खालिद खान हमें ज्वाइन कर चुके हैं, कहते हैं अस्सलाम वालेकुम शोभी भाई, कैसी हैं? वालेकुम सलाम, मैं बिल्कुल ठीक ठाक हूँ। और आज आतिफ असलम का सॉन्ग अब तो आदत ही हो गई है, जरूर सुनवाइएगा। सर मैं क्या बताऊं आपको, माशाल्लाह आप समझदार इंसान हैं, बहुत समझदार है माशाल्लाह इमरान खालिद खान साहब। आज प्रोग्राम जो है वो इस टॉपिक, इस मूड का नहीं है, आतिफ असलम के गाने का मूड नहीं है आज। आपको तो आज मेरा जो प्रोग्राम है शायरी है और गजल के हवाले से बात है, तो गजल को कहेंगे तो मैं गजल सुनवा दूंगा आपको। अब ये आतिफ असलम, अब तो आदत ये, इतना फास्ट गाना मैं इस प्रोग्राम में कैसे आपको सुनवाऊंगा। माशाल्लाह आप तो समझते हैं कि
پروگرام کا موڈ کیا ہے، ٹیمپو کیا ہے، پروگرام کی تھیم کیا ہے، یہ چیز آپ سمجھتے ہیں ماشاءاللہ، آپ کو تو بھائی کرتے صاحب سنتے آ رہے ہیں، تو اس لیے آج یہ ممکن نہیں ہوگا، ٹھیک ہے؟ اور جناب اس کے بعد حمید کو صاحب کیا کہتے ہیں، میں اسے بھول جانا چاہتا ہوں. کیا بات ہے سر، کیا بات ہے آپ کی، میں اسے بھول جانا چاہتا ہوں مگر عشق جو کم وقت ٹھہرا. ہائے ہائے، میں کی آکھا تو کی نہ آکھا، میں اسے بھول جانا چاہتا ہوں یہ تو طے ہے، مگر یہ عشق جو کم وقت ٹھہرا، یہی تو سب کچھ کرنے نہیں دے رہا مجھے. میرا تو پکا ہی ارادہ کہ بھول جاؤں، مگر یہ کم وقت جو نا عشق، ہائے ہائے، بس کی آکھا تو کی نہ آکھا. کیا بات ہے، بہت شکریہ حمید گل صاحب، بڑی خوبصورتی بات آپ نے لکھی ہے، دو لفظوں میں داستان آپ نے پوری چھیڑ دی آپ نے. حکیم ناصر صاحب کے مجموعہ کلام دیوانہ بنا رکھا سے ایک غزل آپ کی نظر میں کروں گا. آج ہم بھی شب ہجر کا سامان کر لیں، آج کچھ ہم بھی شب ہجر کا سامان کر لیں، وحشتیں اپنی ذرا پی کے بھی آسان کر لیں. آج کچھ ہم بھی شب ہجر کا سامان کر لیں، وحشتیں اپنی ذرا پی کے آسان کر لیں. میرے مرنے پہ رکھیں آپ بھرم الفت کا، میرے مرنے پہ رکھیں آپ بھرم الفت کا، اپنے بالوں کو میرے غم میں پریشان کر لیں، اپنے بالوں کو میرے غم میں پریشان کر لیں. جن کو پینے کے بھی آداب نہ آئے زاہد، جن کو پینے کے بھی آداب نہ آئے زاہد، ایسے رندوں کو تو اچھا ہے مسلمان کر لیں، ایسے رندوں کو تو اچھا ہے مسلمان کر لیں. دور کچھ تو یہ شب غم کا اندھیرا ہوگا، دور کچھ تو یہ بھی شب غم کا اندھیرا ہوگا، اپنی پلکوں پہ بھی آج چراغاں کر لیں، اپنی پلکوں پہ بھی ہم آج چراغاں کر لیں. دشت کی خاک اڑانے جو چلے ہیں ناصر، دشت کی خاک اڑانے جو چلے ہیں ناصر، چاک پہلے تو ذرا آپ گریباں کر لیں، چاک پہلے تو ذرا آپ گریباں کر لیں. آج کچھ ہم بھی شب ہجر کا ساماں کر لیں، آج کچھ ہم بھی شب ہجر کا ساماں کر لیں، وحشتیں اپنی ذرا پی کے آساں کر لیں. جن کو پینے کے بھی آداب نہ آئے زاہد، جن کو پینے کے بھی آداب نہ آئے زاہد، ایسے رندوں کو تو اچھا ہے مسلمان کر لیں. دور کچھ تو یہ شب غم کا اندھیرا ہوگا، دور کچھ تو یہ شب غم کا اندھیرا ہوگا، اپنی پلکوں پہ بھی آج ہم چراغاں کر لیں، اپنی پلکوں پہ بھی آج ہم چراغاں کر لیں. اقبال سیفی پوری جو ہے وہ ایک جگہ کہتے ہیں کہ مست آنکھوں کی قسم کھانے کا موسم آ گیا، مست آنکھوں کی قسم کھانے کا موسم آ گیا، جام کو شیشے سے ٹکرانے کا موسم آ گیا. عصمت توبہ کو ٹھکرانے کا موسم آ گیا، آ گیا پی کر بہک جانے کا موسم آ گیا، پھر گھٹا چھائی بہک جانے کا موسم آ گیا، پھر گھٹا چھائی بہک جانے کا موسم آ گیا، جام کو شیشے کا پیمانے کا موسم آ گیا. حشر کا پیغام لے کر اٹھ رہی ہے چشم دوست، حشر کا پیغام لے کر اٹھ رہی ہے چشم دوست، دل کی ہر دھڑکن پہ اترانے کا موسم آ گیا. حمید گل صاحب کیا کہتے ہیں جناب، کہ پہلے کہتے تھے تم جان میری، پہلے کہتے تھے تم جان میری، اب میرا نام لینے لگے ہو، پہلے کہتے تھے تم جان میری، اب میرا نام لینے لگے ہو،
ساری گستاخیاں کر کے مرشد، ساری گستاخیاں کر کے مرشد مجھ کو الزام دینے لگے ہو، کیا بات ہے سر بابا زبردست۔ پہلے کہتے تھے تم جان میری، اب میرا نام لینے لگے ہو، ساری گستاخیاں کر کے مرشد مجھ کو الزام دینے لگے ہو، کیا بات ہے سر، واہ واہ واہ، واہ جی واہ، واہ جی واہ۔

अंदर बदल गया, कभी बाहर बदल गया। वाह वाह, वक्त 2:04 हो चुके हैं और एफएम 100 पाकिस्तान के कराची स्टेशन से मैं आपके साथ मौजूद हूँ। एक बार फिर आप सबको खुश आमदीद, अस्सलाम वालेकुम और अस्सलाम वालेकुम पाकिस्तान। यकीन है आप मौजूद हैं, मैक्स टीवी पर मौजूद हैं और लाइव वीडियो स्ट्रीमिंग पर देख रहे हैं। तो अगर आपने प्रोग्राम अच्छा लग रहा है तो इसको लाइक आपने जरूर करना है, लाइक जरूर कीजिएगा। और अगर आपने इस मेरे चैनल को सब्सक्राइब नहीं किया है तो सब्सक्राइब भी कर लीजिएगा, ताकि नेक्स्ट टाइम जो भी प्रोग्राम हो तो आपको नोटिफिकेशन मिल जाए फौरी तौर पर, आसानी से पहुंच जाएंगे। और लाइक आपने जरूर करना है और इसको शेयर करें, अगर चाहें तो इसको शेयर भी कर सकते हैं, पाबंदी नहीं है। अगर चाहें तो, नहीं चाहें तो भाई जबरदस्ती तो है नहीं, अपनी अपनी कहते मर्जी के सौदे। लाइक भी आप चाहें तो कर दें और नहीं चाहें तो कोई मसला नहीं, ठीक है। एक खूबसूरत सा कलाम है बाबू बुल्ले शाह का, मैं शामिल करूंगा। उसके बाद फिर हमीद गुल साहब की एक नज्म है, वो भी हम शामिल करेंगे प्रोग्राम में। बाबू बुल्ले शाह क्या कहते हैं कि कर गौर हथ दिया उंगलियां ते, कर गौर हथ दिया उंगलियां ते, हर एक विच फर्क जरूर है। और हकीकत है, मतलब पांच उंगली एक जैसी नहीं है, सब अलग अलग है, सबकी साइज अलग, सबकी जिसामत अलग, सब अलग अलग है बिल्कुल। कर गौर हथ दिया उंगलियां ते, हर एक विच फर्क जरूर है। इंज फर्क है सारी दुनिया विच, मुझे फर्क है सारी दुनिया में। कोई जालिम ते कोई मजबूर है, कोई जालिम ते कोई मजबूर है, कोई मर गया किसी ते प्यार विच, कोई मर गया किसी ते प्यार विच, ते कोई बिल्कुल ही मगरूर है, कोई मर गया किसी ते प्यार विच, ते कोई बिल्कुल ही मगरूर है, कोई मुखलिस दिल विच वसदा है, कोई मुखलिस दिल विच वसदा है, ते कोई अखदी पहुंच तो दूर है, कोई मुखलिस दिल विच वसदा है, ते कोई अखदी पहुंच तो दूर है। कर गौर हथ दिया उंगलियां ते, हर एक फर्क विच जरूर है। गल वाकई सही है, गौर करें तो कितना फर्क होता है। और फिर बात ये भी है साथ साथ कि आप देखिए, एक माँ बाप के जो औलाद होती है, तीन बेटे बेटियां, चार पांच बच्चे जो भी घर में होते हैं, एक माँ बाप की औलाद होते हैं वो, मगर उन सब की सोच अलग होती है, उनके थॉट्स अलग होते हैं, बिल्कुल अलग। हालांकि एक ही माँ बाप की औलाद है, एक ही खून है, उसके बावजूद भी सोच एक नहीं होती कभी भी किसी की। बिल्कुल इसी तरह दुनिया का दस्तूर है। अब क्या मिसाल दी है उंगलियों की, कि सब छोड़ उंगलियों पे गौर कर ले, ये उंगली पांचों उंगली ये एक जैसी नहीं है, तो दुनिया में तुझे कैसे सब एक जैसे लोग मिल जाएंगे। कहीं कोई किसी का दुख बांटने वाला नजर आ रहा होगा, तो कहीं किसी को दुख देने वाला भी नजर आ रहा होगा, कोई किसी को हंसाने की कोशिश कर रहा होगा, तो कोई कहीं किसी को रुलाने की, क्या रुला रहा होगा, बल्कि वो कोशिश कर रुला रहा होगा वो, कोई जिंदगी बचा रहा होगा किसी की, तो कोई किसी को डबो रहा होगा। ये दुनिया है, ये दुनिया है। कोई मुखलिस दिल विच वसदा है, तो कोई अकदी पहुंच तो दूर है। गल तो सच्ची है। चलिए जब यूं करते हैं, शामिल करते हैं हमीद गुल साहब की एक नज़्म, मगर उससे पहले हुमा का मैसेज है। सलाम शोभा जी, वालेकुम सलाम शोभा जी। दिन गुजरता नहीं, रात होती नहीं, दर्द ऐसे में दर्द ऐसे मिला है कि थमता नहीं, दिया भी तो अपनी नहीं, ये कैसे आजमाइश है। और उसके बाद फिर जनाब मैसेज, जबरदस्त गजल, उसके बाद
یارب غمی ہجرا میں اتنا تو کیا ہوتا، یارب غمی ہجرا میں اتنا تو کیا ہوتا، دل دیا ہوتا یا پھر غم دیا ہوتا. کیا بات ہے جی. اور اس کے بعد بارش، تو بارش کو تم یاد رکھنا، بہت یاد آئے گی میری آنکھیں. واہ واہ کیا بات ہے سر، بہت خوبصورت بھائی، بہت اچھے، زبردست. چلیں بارش کی بات جب آئی چلی نکلی ہے، تو پھر حمید گل صاحب کی خوبصورت سی نظم، اس کا عنوان ہے پہلی بارش. یاد ہے تم کو وہ پہلی بارش، وہ پہلی خواہش جس میں ہم تم آتھے آتھے بھیگ گئے تھے، تب بھی ہونٹ پیاسے تھے، اب بھی ہونٹ پیاسے ہیں. اب کے ساون رت میں بھی میں تم کو بہت، میں نے تم کو بہت یاد کیا. اب کے رت ساون میں بھی میں نے تم کو بہت یاد کیا ہے. تیری یادوں نے مجھ کو ہر ایک غم سے آزاد کیا ہے، تیری یادوں نے مجھ کو ہر ایک غم سے آزاد کیا ہے. ہوا سے ہوا سرگوشی میں تم سے کچھ کہے تو تم سمجھ جانا کہ دل کا موسم اب بھی وہی ہے. بہت خوبصورت تھی حمید گل صاحب، بہت خوبصورت. کوئی بھی موسم ہو دل میں ہے تمہاری یاد کا موسم، کوئی بھی موسم ہو دل میں ہے تمہاری یاد کا موسم، کہ بدلا ہی نہیں جانا تمہارے بعد کا موسم. کوئی بھی موسم ہو دل میں ہے تمہاری یاد کا موسم، کہ بدلا ہی نہیں جانا تمہارے بعد کا موسم. اور اب ایک کلام پھر حکیم ناصر صاحب کا، مجموع کلام دیوانہ بنا رکھا ہے اسے. میں لالا و گل کا جو خریدار نہیں ہوں، میں لالا و گل کا جو خریدار نہیں ہوں، آزاد ہوں گلشن میں گرفتار نہیں ہوں. میں لالا و گل کا خریدار نہیں ہوں، آزاد ہوں گلشن میں گرفتار نہیں ہوں. مرہم کی طرح ہوں میں دل آزار نہیں ہوں، مرہم کی طرح ہوں میں دل آزار نہیں ہوں. دل جس سے ہو چھلنی میں وہ تلوار نہیں ہوں، دل جس سے ہو چھلنی میں وہ تلوار نہیں ہوں. اپنے لیے ہر درد لیا دے کے خوشی کو، اپنے لیے ہر درد لیا دے کے خوشی کو. اوروں کے لیے باعث آزار نہیں ہوں، اوروں کے لیے باعث آزار نہیں ہوں. اس بات کا غم ہے کہ دوا دیتے ہیں وہ بھی، اس بات کا غم ہے کہ دوا دیتے ہیں وہ بھی. افسردہ بچھڑنے سے ہوں بیمار نہیں ہوں، افسردہ بچھڑنے سے ہوں بیمار نہیں ہوں. ہر ظلم سہا میں نے فقط آپ کی خاطر، ہر ظلم سہا میں نے فقط آپ کی خاطر. بدلے جو وفا اپنی تو وہ سرکار نہیں ہوں، بدلے جو وفا اپنی وہ سرکار نہیں ہوں. ہر چند کھٹکتا ہوں میں ہر آنکھ میں ناصر، ہر چند کھٹکتا ہوں میں ہر آنکھ میں ناصر. لیکن جو چبھے پاؤں میں وہ خار نہیں ہوں، لیکن جو چبھے پاؤں میں وہ خار نہیں ہوں. ہر ظلم سہا میں نے فقط آپ کی خاطر، ہر ظلم سہا میں نے فقط آپ کی خاطر. بدلے جو وفا اپنی وہ سرکار نہیں ہوں، بدلے جو وفا اپنی وہ سرکار نہیں ہوں. اپنے لیے ہر درد لیا دے کے خوشی کو، اوروں کے لیے باعث آزار نہیں ہوں، اوروں کے لیے باعث آزار نہیں ہوں.